0: अहिले बिहानको 11 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइज
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर कस्तुरी मल्ल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ। म विगत 45 वर्षदेखि स्त्रीरोग विशेषज्ञको रूपमा कार्यरत छु। हाल धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीड़ित भएका छन्। कुनै लक्षण बिना नै पाठेघरको क्यान्सर जस्तो भयानक रोगबाट ग्रसित हुन सक्ने भएकोले हरेक महिलाले पाठेघरको मुख र पानी जचाउनु हुन अनुरोध गर्दछु।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: रेडियो सिटी 98.8
1: मत ढले ढले ढले ढले ढले ढले ढले
2: होइन अब त ठुलै पो आयो त आज फेरि को लड्यो
3: कुन त म्याम लड्नु भयो नि कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम
3: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस् यो सबै कुर्सी फाल्नुहोस् भनेर मान्ने होइन
3: V1
2: हो त V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ
3: 4 वर्षसम्म ढुक्कै टिक्छ
2: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता V1 भन्दा अरू कुर्सी कुन छ विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस् V1 ढुक्क 4 वर्ष
4: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको
5: जथाभावी फोहोर फाल्नु र जलाउनु नराम्रो बानी मात्र होइन एउटा जघन्य अपराध पनि हो ठोस फोहोर व्यवस्थापन ऐन 2068 अन्तर्गत कुनै पनि सार्वजनिक स्थलमा फोहोर फालेको वा बालेको पाइएमा न्यूनतम ₹500,000 देखि ₹1,00,000 जरिवाना र 3 महिनासम्म जेल सजाय हुन सक्छ त्यसैले फोहोरलाई जथाभावी नफालौ नजलाऊ र आफ्नो नजिकैको फोहोर उठाउने संस्थाको सदस्य बनी फोहोरको उचित व्यवस्थापनमा मदत पुर्याऊ
4: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी FM को सहकार्यमा बनाइएको हो
3: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि
6: लाइएन
3: किन मन नपरेर हो
6: होइन मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर
3: ए त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ अब प्रसङ्ग बदलौ
6: प्रसङ्ग होइन आजलाई यति मै रोकौ पत्रकार नानी म गइहाल्छु दौरा सुरुवाल लिन
7: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र
8: फोन नम्बर 01-5326-397 01-5326-397

0: I love you too, mom.
1: दुधमा मिसावट,
2: मिठाईमा मिसावट,
1: मसलामा मिसावट,
2: खानेकुरामा मिसावट.
3: मिसावटबाट बस्न एक मात्र उपाय, हामी सबै उपभोक्ता सजग बन्नुपर्छ. जागौ, मिसावट गर्नेहरू विरुद्ध एकजुट बनाऊ.
4: उपभोक्ता जागरणका लागि रेडियो सिटी एफएमको आह्वान.

हामी सुनाइरहेका छौ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

मैले धेरै पढे आमाका वेदनाका कथाहरू, तर कहिले पढिन बाका अनुहारमा सल्बल आएका दुःखका वक्र रेखाहरू। धेरै पटक कविहरूले आमाकै तारिफमा कविता कोरे, आमाकै गीत संगीत भरे। आमालाई धरती भन्नेहरूले बालाई कहिले आकाश भनेनन्। रत बा सधैँ ओझेल परे, बा सधैँ सधैँ ओझेल परे।

यतिखेर यतिखेर लम्पसार छ निरस जिन्दगी बाके अघिल्तिर थिचिएर त्रासले सधैँ घुरिरहन्छ कुम्भकर्णको निन्द्रामा बाको अन्यल जिन्दगी तर बा कर्कलाको पातमा टलपल पानी झैँ आँसु चिल्पिलाएका आँखामा निन्द्रा हराएपछि खुसीहरूको शिला खोज्दैछन् परेलीका डिलहरूमा।

बोल्दा बोल्दै भासिन्छ भएको स्वर, बोली बन्द हुन्छ एकाएक। थाहा पाउँछु म गला अवरुद्ध भएको, र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन्। म चिन्छु त्यो मुस्कान, त्यो नक्कली मुस्कान, जो बाको होइन, अह हुँदै होइन।

0: राफ जस्ता गालाका रेखाहरूमा कतै एक धरको सन्तोष छैन। कपाल झरेर खुलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदायदेखि अस्ताउँदासम्म ठुङ्गिरहन्छ। भित्र मनमा कता कता विगत र आगतको उही चिन्ताको पहाड उभिएको छ। रबा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पञ्चु मागेका उधारा खुसीहरू। तर यथार्थमा बा हारिरहन्छन् पल पल हारिरहन्छन् मेरो लागि, तिम्रो लागि र हाम्रो लागि। हो बा त्यो हरुवा हो जो सधैँ हारिरहन्छन् केवल सन्तानका लागि, केवल सन्तानका लागि।
1: Radio City 98.8 FM.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
0: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग तथा अदालतमा उजुरी गरौं।

हामी सुनाइरहेका छौ यो समयमा आधुनिक गीतहरू सुन्दै रहनुहोला। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज गीतहरू प्रस्तुत गर्ने क्रम फेरि पनि अघि बढ्दैछ।

0: सुन्नुहोस् त, आज तपाईँले औषधि खानुभयो? खानु भएको छैन भने टाइममै खाइहाल्नुहोस्। याद राख्नुहोस्, औषधि डाक्टरको सल्लाहमा मात्र सेवन गर्नुहोस्।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।
2: गीतकार शैलेन्द्र।

0: So much. धन्यवाद सबै.
1: थ्याङ्क यू सो मच. थ्याङ्क यू.
2: फोन लागिरहेछ नि. सवारी साधन ड्राइभ गर्दा मोबाइल फोनको प्रयोग नगरौँ. यदि प्रयोग गर्ने परेमा सवारी साधन साइड लगाऊ.
3: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध.

बुवा हजुरको गाली मेरो लागि अर्ती, बुवा हजुरको पिटाई मेरो लागि माया, बुवा हजुरको टीको बोली मेरो लागि हिम्मत,

बुवा हजुरको आँखामा आँसु मेरो लागि छातीमा परेको सहनै नसक्ने चोट। बुवा हजुरको मुहारमा हाँसु मेरो लागि संसारमा पीडा भुल्ने माध्यम। बुवा हजुरको सफलता मेरो लागि संसार जित्ने सर।

0: एम्बुलेन्ससँग दौडको होड होइन, एम्बुलेन्सको लागि बाटो छाडिदिने बानी गरौँ।
1: एम्बुलेन्स पहिला अनि मात्र अरू
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम अलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: माछा पुछे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
4: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
3: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
4: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
3: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
4: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
3: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
4: धन्यवाद नानी।
5: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
6: मलाई ट्र्याक सुट चाहियो,
7: मलाई फ्रक,
8: मलाई पनि सुट,
9: अनि मलाई

अहिलेको लागि मित्रहरू आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यतिर हामी आइसकेका छौं र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृंखलाहरू जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्राइजर
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर संजीव कुमार शर्मा। हामी नेपालीहरूको आधुनिक जीवन शैली सँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौं। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौं। सम्झनु पर्ने कुरा, रक्तचाप मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौं र नियन्त्रण गरौं।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरु बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रेतर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: खजुरीको नयाँ प्रस्तुति दुधिलो र प्रोटिन युक्त खजुरीको ग्लुकोज बिस्किट्स मात्र रु 10 मा। खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स, खजुरीको ग्लुकोज बिस्किट्स
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: रेडियो सिटी एफएम 98.8।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: melhor saber tu te faz.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
2: 53 68 555।

0: आमामा के साह्रो ब्रेक लगाएको के भो?
1: केही भएको छैन।
0: अनि किन त यसरी झ्वाट्ट रोकेको?
1: अनि झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
0: अब खाली प्याकेट पनि घर लिएर जानु क्या मान्छे?
1: हो घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: तपाईँको अविस्मरणीय दिनको एक छिन त्यो एक दिन
1: यो असार 3 गतितिरको कुरा हो यही सालको। म अफिस गइरहेको थिएँ अनि अफिसको गेटभित्र पनि छिरेँ होइन, अनि त्यहाँ बेन्चमा अब अफिस अगाडि बेन्चमा प्रायः मान्छे बसिरहनु भएको हुन्छ, कस्टमरहरू बसिरहनु भएको छ कि, अनि त्यसको साइडमा एकजना अर्को मान्छे पनि हुनुहुन्थ्यो। अनि म जब त्यहाँ अब आफ्नो स्कुटर पार गरेर भित्र जान लागेँ नि, एकजना मान्छे हतासिँदै आउनुभयो कि। अनि मैले चाहिँ के सोचेँ भने उहाँ कुनै कम्प्लेन लिएर आउनु भएको होला खानेपानी सम्बन्धी भनेर सोचेँ होइन। अनि तपाईँ के छ समस्या भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने, के अरे अब त्यहाँ कतिजना मान्छे छन् तर उहाँले म देख्न साथ मतिर आउनुभयो कि। अनि उहाँले के भन्नुभयो भने अब म यही नजिकै कोठामा बस्छु है, मेरो बिरामी आमा लिएर राखेको थियो, उहाँको निधन भयो होइन, बित्नु भयो, अब मेरो घर टाढा छ, घर जाने अवस्था पनि छैन, म यतै यहाँ रोड कन्स्ट्रक्सनको काम गर्छु, पैसा पनि छैन, अब यो आमाको जुन मृत्युको गर्नुपर्ने हो त्यही घरपेटीहरूले गरिदिनु भयो होइन, तर किराया उभर बस्नलाई चाहिँ मसँग पैसै भएन, त्यही भएर म उठाउँदै हिँडेको भन्नुभयो कि। अनि यस्तो हुन्छ नि एउटा हताश थियो कि उहाँको आवाजमा, यस्तो सोचे अब सधैँ पैसा त्यति बोकेर हिँडेको हुँदैन नि त होइन। अनि चाहिँ दुई तिन उठेँ अनि उहाँलाई दिएँ मैले होइन, अनि उहाँ जानुभयो। अनि पछि यसो सोचेँ कि अब उहाँले चाहिँ अब त्यत्रो मान्छेमा मलाई नै किन त्यसरी उ गर्नुभयो होला भनेर पनि सोचाउँछ होइन, र उहाँले त्यो सही बोल्नु होला कि गलत बोल्नुभयो होला भनेर त्यो कुराले चाहिँ मलाई चाहिँ खाइरहन्छ कि।
0: अब नयाँ समय नयाँ दिन हरेक शनिबार साँझ 5 बजे।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुकाए नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
1: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा दुई पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने सयौं वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
0: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदै छु, खुशीका पलहरु बटुल्दै छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ, हजुरलाई के सेवा गर्न सक्छौ?
4: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
3: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
4: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो, के हुन्छ त्यसो गरे?
3: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
4: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
3: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
4: धन्यवाद नानी।
5: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।

0: बच्चा र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौं। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने, रक्तचाप र सुगर नियन्त्रण गरौं र नियन्त्रण गरौं।
1: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको आक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53 68 555
4: 53 68 555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: रेडियो सिटी 98.8
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा स्वसायतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speed and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vianet, all good sampanna internet. Sampark number 01-597-0444 and 98-010-4640.

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।

0: अनि
1: झ्यालबाट त्यो प्याकेट किन त्यसरी प्वाक्क फालेको त?
0: अब खालि प्याकेट पनि घर लिएर जानु क्या मान्छे
1: हो? घरै लिएर जाने, जाऊ लिएर आऊ।
2: उपभोग वा उपयोग गरिसकेपछि सामानहरू बाटोमा जथाभावी फ्याँक्ने गर्नाले हाम्रो टोल सहरको सौन्दर्य गुम्दछ। यसैले डस्टबिन भए डस्टबिनमा, नभए घरमै लगी फोहोरको व्यवस्थापन गरौं।
3: रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: बुझिस, आज त मैले ट्राफिकलाई क्या झुके नि।
1: ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: जति ट्राई गर्दा पनि फोन लाग्दैन
1: भन्ने खबर राख्छन् के हो
0: बिजी भएको
1: यो फोनले लाग्छ कस्तो फोन
0: लाग्यो मेरो Saturday Fever Reloaded पटक पटक धेरै पटक एउटै शोमा फोन गर्नुस् बार बार अनि बन्नुस् कलर अफ द डे Your choice, your voice and dedication. Saturday Fever Reloaded. Every Saturday, 12 to 2 p.m. Only on Radio City FM 98.8 MHz.

0: Radio City 98.8. माछा पुष्य ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
1: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
3: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
4: लाइएन।
3: किन, मन नपरेर हो?
4: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
3: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
4: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौँ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
5: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
6: फोन नम्बर 01-5326-397, 01-5326-397।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: अहिले दिउँसोको 2 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक।

0: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्कार, म डाक्टर सुनिल पौड्याल, वरिष्ठ फिजिसियन। आज म यहाँहरूलाई मधुमेहको बारेमा महत्वपूर्ण जानकारी गराउँदैछु। मधुमेह भनेको शरीरमा ग्लुकोजको मात्रा आवश्यकभन्दा बढी हुनु हो। बढी प्यास, भोक र पिसाब लाग्ने, छाला तथा जननेन्द्रियमा संक्रमण हुने, काटेका घाउहरू निको नहुने, आँखा कमजोर हुने, यस रोगका लक्षणहरू हुन्। यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन हुन।

0: मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटिएफएम 98.8 सुन्न सक्नुहुनेछ नेपाली चलचित्रका गीतहरू।
1: This program is brought to you by Shrestha Tailoring Center, Bagh Bazar, Tachabahil Chowk.

0: र साबेल सुच्चे पाकी
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 5358555
2: 5358555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेको।
3: सम्पूर्ण रूपमा जेन्स एन्ड लेडिज तयारी पोसाकहरू, वैदेशिक गुणस्तरीय ब्युटी कस्मेटिक सामानहरू, घडी, युवा युवती र बच्चाहरूको लागि पनि चाहिने विभिन्न सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल काठमाडौँ। तपाईँलाई पार्किङको पनि सुविधा छ।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार टचाबेन चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार टचाबेल चोक।

0: बच्चाहरूको लागि लुगा किन्नु थियो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
1: श्रेष्ठ टेलरिङ जाउँ न।
0: के त्यहाँबाट सुट ल्याउनु? मैले
1: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
0: ए हो र,
2: श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहिल चोक।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

0: सबल उत्कृष्ट एवं विस्तारित
1: बच्चाहरूको लागि लुगा किन्नु थियो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
2: श्रेष्ठ टेलरिङ जाउ न।
1: के त्यहाँबाट चाहिँ सुट ल्याउनु? मैले
2: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छौ? श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
1: ए हो र,
3: श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार टचाबेन चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार तचाबहिन्चोक।

0: रेडियो सिटी एफएम 98.8 को तरंगमा सुनाइरहेका छौं नेपाली चलचित्रका गीतहरू।
1: यस प्रस्तुतिका प्रायोजक
2: श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाबहिल चोक।

0: युआर लुकिङ सो ह्यान्डसम, कस्तो राम्रो देखेँ तिमीलाई।
1: श्रेष्ठ टेलरिङको सुट हो नि त म्याडम।
2: श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहरी चोक।

0: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
1: माछा पुष्य ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
2: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
1: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
2: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
1: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
2: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
1: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौ।
2: धन्यवाद नानी।
3: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार सम्पर्क गरिहाल्नुपर्छ।
4: बच्चाहरूको लागि लुगा किन्थ्यो, घरको सामान पनि कति किन्न बाँकी छ, कहाँ जाने होला?
5: श्रेष्ठ टेलरिङ जाउँ न।
4: के त्यहाँबाट सुट ल्याउनु? मैले
5: श्रेष्ठ टेलरिङ भन्ने बित्तिकै खालि सुट मात्र सम्झिन्छ। श्रेष्ठ टेलरिङमा त जसको लागि जे सामान पनि पाइन्छ।
4: ए हो र,
6: श्रेष्ठ टेलरिङ सेन्टर, बाग बजार र चाबहिल चोक।

0: अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौँ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।
1: This program is brought to you by
2: Shrestha Tailoring Center, Bagh Bazar, Tachabahil Chowk.

हातमा देख्न सजिलो छ, तिमी हात न कुनै सिप छ न जाजे, त्योसँग बिहा गरिस् भने त्यही समाजले तँलाई भोलि हेला गर्ने।

0: कहिले दिउँसोको 3 बजे समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: нещо и вън да изпарят.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको आक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 5558555
4: 5558555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका सौगन्ध चोल्ने गीतहरू यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

0: आज राति 9 बजे
1: रेडियो सिटी एफएम 98.8 को तरंगमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका छौँ हिन्दी फिल्मी गीतहरू। यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

0: Safe dance mode, countdown, countdown, countdown, countdown. 5, 4, 3, 2, 1. You are looking so handsome. कस्तो राम्रो देखे तिमलाई.
1: श्रेष्ठ टेलरिङको सुट हो नि त म्याडम. श्रेष्ठ टेलरिङ सेन्टर बाग बजार र चाबहिल चोक.
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु.
4: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
4: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. यसो नगरौँ न हजुर.
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन शिक्षा दियौ.
7: नेपाल सरकार विज्ञापन बोर्ड.
8: माछा पुष्य ब्याङ्कमा स्वागत छ. हजुरलाई के सेवा गर्न सक्छौ?
9: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ.
8: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
9: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो. के हुन्छ त्यसो गरे?
8: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ. हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन. त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन. कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ.
9: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी. अब
8: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ.
9: धन्यवाद नानी.
10: हजुर डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ.

आफ्नोपनको आवाज सुने तपाईँको आफ्नो रेडियो सिटी एफएम 90.8 ट्युन इन गरिरहनु भएको छ भने तपाईँहरू माझ हामी सुनाइरहेका सौहेन्द्र फिल्मी गीतहरू यो क्रम फेरि पनि अघि बढ्दछ यो गीतबाट।

0: खजुरी 100 सेकेन्ड द म्युजिकल च्यालेन्ज
1: सबको सारी फुट्यो हाम्रो माया तिमीले घात गरेपछि टुट्यो हाम्रो माया चोखो माया गर्नु मेरो दिल तोडी गयौ जानी बेला तिमी आफै फोटो तोडी गयौ फोटो फिरमा कहिले मिलन कहिले बिछोड माया फिरमा
0: सङ्गीतमा आधारित म्युजिकल गेम सो जुन तपाईँको सहभागितामा मात्र पूर्ण हुन्छ
1: फुल भन्छ फुल भन्छ सबैसँग
0: हरेक आइतबार

0: खजुरीको नेपाल पालीको उत्कृष्ट कुकिजहरू, खजुरी अब हरेकको जरुरी।
1: दूर इतना कि हमें छू न सके वो ही गम।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: आज राति 9 बजे
4: रेडियो सिटी एफएम 98.8 को तरंगमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

0: आज राति 9 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सिटीएफएम 98.8 मेगाहर्जमा।
1: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
2: पर्दैन आमा।
1: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई।
2: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
3: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित, स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
1: बुहारी बिस्तारै तयार हो है, मेरी बुहारी पो हौ त।
3: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।

हिन्दी फिल्मी गीतहरू सुनाउने क्रमको अन्त्यमा हामी आइपुगेका छौँ र अब राख्दैछौँ अहिलेको लागि यो अन्तिम गीत र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 90.8।

0: समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म डाक्टर संजीव कुमार शर्मा। हामी नेपालीहरूको आधुनिक जीवन शैली सँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौं। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौं। सम्झनु पर्ने कुरा, रक्तचाप, मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौं र नियन्त्रण गरौं।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
4: पर्दैन आमा।
3: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई।
4: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
5: लसकुसा प्रिमियम।

0: राइस र लसकुस रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
1: बुहारी बिस्तारै तयार हो है, मेरी बुहारी पो हो त।
0: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुस प्रिमियम राइस र लसकुस रोयल ग्रेन राइस।

0: रेडियो सिटी एफएम 98.8
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नो मनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार
1: महिला माथि हुने हिंसा तथा सबै प्रकारका विभेदको खुलेरै विरोध गरौं।
0: महिला अधिकार हनन भएमा नजिकको प्रहरी कार्यालय, स्थानीय निकाय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अदालतमा उजुरी गरौं।
2: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: Radio City
1: 98.8. यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
2: लाइएन.
1: किन, मन नपरेर हो?
2: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर.
1: ए, त्यसो भए जानुहोस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा. तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ. अब प्रसङ्ग बदलौँ.
2: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौँ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन.
3: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल, बाङ्गेमुडा, मास्के चोक भित्र.
4: फोन नम्बर 01-5326-397, 01-5326-397.

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट में उपलब्ध छ।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाडपर्व तथा शुभसाइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: Radio City FM 98.8.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकार आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू. सुन्दै रहनुहोस् आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8.

0: जति ट्राई गर्दा पनि फोन लाग्दैन
1: भने के राख्छन् के हो बिजी
0: भएको यो
1: फोन लाग्छ कस्तो फोन
0: लाग्यो फोन लाग्यो मेरो Saturday Fever Reloaded पटक पटक धेरै पटक एउटै शोमा फोन गर्नुस् बार बार अनि बन्नुस् कलर अफ द डे Your choice, your voice and dedication. Saturday Fever Reloaded. Every Saturday, 12 to 2 p.m. Only on Radio City FM 98.8 MHz.

राख्नु रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: आज राति 9 बजे
1: रेडियो सिटी एफएम 98.8 को तरंगमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

0: तपाईँको अविस्मरणीय दिनको एक छिन त्यो एक दिन
1: यो असार 3 गतितिरको कुरा हो। यही सालको म अफिस गइरहेको थिएँ अनि अफिसको गेटभित्र पनि छिरेँ होइन, अनि त्यहाँ बेन्चमा अब अफिस अगाडि बेन्चमा प्रायः मान्छे बसिरहनु भएको हुन्छ, कस्टमरहरू बसिरहनु भएको छ कि, अनि त्यसको साइडमा एकजना अर्को मान्छे पनि हुनुहुन्थ्यो। अनि म जब त्यहाँ अब आफ्नो स्कुटर पार गरेर भित्र जान लागेँ नि, एकजना मान्छे हतासिँदै आउनुभयो कि, अनि मैले चाहिँ के सोचेँ भने उहाँ कुनै कम्प्लेन लिएर आउनु भएको होला खानेपानी सम्बन्धी भनेर सोचेँ होइन। अनि तपाईँ के छ समस्या भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने, के अरे अब त्यहाँ कतिजना मान्छे छन् तर उहाँले म देख्न साथ मतिर आउनुभयो कि, अनि उहाँले के भन्नुभयो भने अब म यही नजिकै कोठामा बस्छु है, मेरो बिरामी आमा लिएर राखेको थियो, उहाँको निधन भयो होइन, बित्नु भयो, अब मेरो घर टाढा छ, घर जाने अवस्था पनि छैन, म यतै यहाँ रोड कन्स्ट्रक्सनको काम गर्छु, पैसा पनि छैन, अब यो आमाको जुन चेकअप मृत्युको गर्नुपर्ने हो घरपेटीहरूले गरिदिनु भयो होइन, तर किराया गरेर बस्नलाई चाहिँ मसँग पैसै भएन, त्यही भएर म उठाउँदै हिँडेको भन्नुभयो कि, अनि यस्तो हुन्छ नि एउटा हताश थियो कि उहाँको आवाजमा, यस्तो सोचे अब सधैँ पैसा त्यति बोकेर हिँडेको हुँदैन नि त होइन, अनि चाहिँ दुई तिन चिज उठ्यो अनि उहाँलाई दिएँ मैले होइन, अनि उहाँ जानुभयो, अनि पछि यसो सोचेँ कि अब उहाँले चाहिँ अब त्यत्रो मान्छेमा मलाई नै किन त्यसरी उ गर्नुभयो होला भनेर पनि सोचाउँछ होइन, र उहाँले त्यस्तै बोल्नु होला कि गलत बोल्नुभयो होला भनेर त्यो कुराले चाहिँ मलाई चाहिँ खाइरहन्छ कि।
0: अब नयाँ समय नयाँ दिन हरेक शनिबार साँझ 5 बजे।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ आफ्नो प्रकारको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 र हामी यो समयमा तपाईँहरूलाई सुनाइरहेका छौँ निरन्तर नेपाली पप गीतहरू सुन्दै रहनुहोस् आफ्नोपनको आवाज दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
1: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यदि यहाँहरूलाई माथिल्लो पेट दुखिरहेको छ दाहिनेपट्टि भने यो चाहिँ ग्यास्ट्राइटिस भनेर नबस्नु होला। यसमा चाहिँ कहिलेकाहीँ पित्त थैलीमा पत्थरी भएर पनि हुनसक्छ र चाहिँ यो चाहिँ धेरै जसो चिल्लो कुरा खाइसकेपछि बढ्ता दुख्ने गर्छ र पछाडि ठ्याक्क दाहिनेपट्टिको पछाडिपट्टि पनि दुख्न सक्छ। त्यस्तो भएको खण्डमा चाहिँ तुरन्त स्वास्थ्य परामर्श गरेर भिडियो एक्सरे पनि गराउनु पर्ने हुनसक्छ।
2: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

मित्रहरू, अब करिब एक घन्टासम्म तपाईँहरूले आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मा सुन्न

0: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
1: लाइएन।
0: किन, मन नपरेर हो?
1: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
0: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
1: प्रसङ्ग होइन, आजलाई यतिमै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
2: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
3: फोन नम्बर 01-5326-397, 01-5326-397।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

ट्राफिक नियम मिचेर सवारी चलाउँदा जे पनि हुन सक्छ, यसैले नियम मिचेकोमा गर्व होइन ग्लानीको महसुस गरौँ, सम्भावित दुर्घटनाबाट बचौँ। सर्वसाधारणको हितमा रेडियो सिटी एफएम 98.8 को आग्रह।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: रेडियो सिटी एफएम 98.8 98.8

0: आज राति 9 बजे
1: रेडियो सिटी एफएम 98.8 को तरंगमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

0: केही भोगेका केही सोचेका हाम्रै समाजका प्रसंगहरू उजागर गर्न रेडियो सिटी 98.8 प्रस्तुत गर्दछ मनका डोकहरू प्रत्येक शनिबार बिहान 9 बजेपछि
1: म सुभाष रिसालको साथमा।

0: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
1: ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी? अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
3: सरलाई
4: उहिलेदेखि भनिरहेको छु, V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन?
3: V1
4: हो त, V1 नि, ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
3: 4 वर्षसम्म ढुक्कै टिक्छ?
4: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्। V1 ढुक्क 4 वर्ष।
5: तपाईको अविस्मरणीय दिनको एक छिन, त्यो एक दिन
6: यो असार 3 गतेतिरको कुरा हो। यही सालको म अफिस गइरहेको थिएँ अनि अफिसको गेटभित्र पनि छिरे होइन, अनि त्यहाँ बेन्चमा, अब अफिस अगाडि बेन्चमा प्रायः मान्छे बसिरहनु भएको हुन्छ, कस्टमर बसिरहनु भएको छ कि, अनि त्यसको साइडमा एकजना अर्को मान्छे पनि हुनुहुन्थ्यो। अनि म जब त्यहाँ अब आफ्नो स्कुटर पार गरेर भित्र जान लागेँ नि, एकजना मान्छे हतासिँदै आउनुभयो कि। अनि मैले चाहिँ के सोचेँ भने उहाँ कुनै कम्प्लेन लिएर आउनु भएको होला खानेपानी सम्बन्धी भनेर सोचेँ होइन। अनि तपाईँ के छ समस्या भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने, के अरे अब त्यहाँ कतिजना मान्छे छन् तर उहाँले म देख्न साथ मतिर आउनुभयो कि। अनि उहाँले के भन्नुभयो भने, अब म यहीँ नजिकै कोठामा बस्छु है, मेरो बिरामी आमा लिएर राखेको थियो, उहाँको निधन भयो होइन, बित्नुभयो। अब मेरो घर टाढा छ, घर जाने अवस्था पनि छैन, म यतै यहाँ रोड कन्स्ट्रक्सनको काम गर्छु, पैसा पनि छैन। अब यो आमाको जुन चेकअपहरू मृत्युको गर्नुपर्ने हो, त्यही घरपेटीहरूले गरिदिनु भयो होइन, तर क्रिया गरेर बस्नलाई चाहिँ मसँग पैसै भएन, त्यही भएर म उठाउँदै हिँडेको भन्नुभयो कि। अनि यस्तो हुन्छ नि, एउटा हताश थियो कि उहाँको आवाजमा, यस्तो सोचे अब सधैँ पैसा त्यति बोकेर हिँडेको हुँदैन नि त होइन। अनि चाहिँ 2 दिन उठेँ अनि उहाँलाई दिएँ मैले होइन, अनि उहाँ जानुभयो। अनि पछि यसो सोचेँ कि अब उहाँले चाहिँ अब त्यत्रो मान्छेमा मलाई नै किन त्यसरी उ गर्नुभयो होला भनेर पनि सोचाउँछ होइन, र उहाँले त्यस्तै बोल्नु होला कि गलत बोल्नुभयो होला भनेर, त्यो कुराले चाहिँ मलाई चाहिँ खाइरहन्छ कि।
5: अब नयाँ समय नयाँ दिन, हरेक शनिबार साँझ 5 बजे
7: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
8: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100
7: बी नेपाली बाई नेपाली।
9: सम्पर्क फोन नम्बर 53685555
10: 53685555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

अहिलेको लागि मित्रहरू, नेपाली चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा राख्दैछौँ यो गीत, र यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: अहिले साँझको छ बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म फिजियोथेरापिस्ट डाक्टर प्रतीक शाह। फिजियोथेरापीबाट शारीरिक तथा मस्तिष्क रूपले अशक्त व्यक्तिलाई सामान्य जीवनतर्फ फर्काउन महत्वपूर्ण योगदान रहन्छ। नसा सम्बन्धी रोग, घुँडा दुख्ने, घाँटी दुख्ने, ढाड दुख्ने, महिलाहरूमा पाखुरा नचल्ने तथा मुख बाङ्गिएको समस्या लगायत पक्षघातका बिरामीहरूलाई समेत फिजियोथेरापी उपचारले निको पार्न सकिने भएकोले फिजियोथेरापी उपचार अपनाउनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

नमस्ते मित्रहरू, यो समय हो लोक दोहोरी तथा लोक भाकाहरूको। अब करिब एक घण्टासम्म हामी नेपाली पन झल्किने लोक भाकाहरू प्रस्तुत गर्नेछौ। सुन्दै रहनुहोस् तपाईँकै प्रिय लोक भाका र तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

यतिखेर यहाँहरू आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनिरहनु भएको छ विविध लोक दोहोरी तथा लोकगीतहरू। यो क्रमलाई हामी फेरि अघि बढाउन चाहन्छौ।

0: रेडियो सिटी 98.1
1: मत ढले ढले ढले ढले ढले ढले ढले
2: होइन अब त ठुलै पो आयो त आज फेरि को लड्यो
1: कुन त म्याम लड्नु भयो नि कुर्सीमा बसेर टिकटक बनाउँदै हुनुहुन्थ्यो
2: अनि यस्तो कमर्सल कुर्सीमा स्टन्ट गरेर टिकटक बन्छ त कुन त म्याम
1: अनि यो अफिसमा यो भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त
2: सरलाई उहिलेदेखि भनिरहेको छु V1 कुर्सी ल्याउनुहोस् यो सबै कुर्सी फाल्नुहोस् भनेर मान्ने होइन
1: V1
2: हो त V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ
1: 4 वर्षसम्म ढुक्कै टिक्छ
2: हजुर अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष न पाङ्रा टुट्ने न सर्भिसको चिन्ता V1 भन्दा अरू कुर्सी कुन छ विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस् V1 ढुक्क 4 वर्ष

यतिखेर यहाँहरू आफ्नो पनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनिरहनु भएको छ विविध लोक दोहोरी तथा लोकगीतहरू। यो क्रमलाई हामी फेरि अघि बढाउन चाहन्छौँ।

0: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: आज राति 9 बजे
4: रेडियो सिटीएफएम 98.8 को तरङ्गमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

0: आज राति 9 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सिटी एफएम 98.8 मेगाहर्जमा।
1: माछा पुष्य ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
2: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
1: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
2: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
1: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
2: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
1: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौ।
2: धन्यवाद नानी।
3: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
4: Radio City FM 98.8.

मित्रहरू, विविध लोक दोहोरी तथा लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा हामी आइपुगिसकेका छौँ र अब राख्दैछौ अहिलेको लागि अन्तिम लोक भाका। यसपछि पनि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहनेछ। सुन्दै रहनुहोस् रेडियो सिटी एफएम 98.8।

0: अहिले साँझको 7 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्कार, म छाला रोग विशेषज्ञ डाक्टर एलिज अर्याल रजोरिया। शरीरमा अति महत्वपूर्ण भूमिका खेल्ने हाम्रो छालामा पनि विभिन्न समस्या आउँछन्। सुखापन, एलर्जी, चिलाउने र छाला फुट्ने जस्ता समस्या मात्र होइन, भित्री अङ्गको लक्षण छालामा देखिने गर्छ। छाला चिलाउने र छाला सम्बन्धी समस्यालाई धेरैले सामान्य रूपमा लिने गर्छन्, तर छालामा हुने समस्यालाई सामान्य रूपमा लियो भने यसले पछि गएर जटिल समस्या उत्पन्न गर्न सक्ने भएकोले छाला सम्बन्धी कुनै पनि समस्या भएमा डाक्टरको सल्लाह लिनु हुन अनुरोध गर्दछु। धन्यवाद।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

0: खजुरीको नयाँ प्रस्तुति चकलेटी बिस्किट्स खजुरीको चोको चोको मात्र रु 10 मा
1: प्रमुख डिपार्टमेन्ट स्टोर मार्ट र मिनी मार्टमा पनि उपलब्ध छ।
2: मता ढले ढले ढले ढले ढले ढले ढले
3: यो
2: भन्दा गतिलो कुन चाहिँ कुर्सी छ त?
3: सरलाई उहिलेदेखि भनिरहेको छु V1 को कुर्सी ल्याउनुहोस्, यो सबै कुर्सी फाल्नुहोस् भनेर, मान्ने होइन।
2: V1
3: हो त, V1 नि ढुक्कसँग 4 वर्ष त मजाले टिक्छ।
2: 4 वर्षसम्म ढुक्कै टिक्छ?
3: हजुर, अब ढुक्कै ढुक्कले टिक्छ 4 वर्ष। न पाङ्रा टुट्ने, न सर्भिसको चिन्ता। V1 भन्दा अरू कुर्सी कुन छ? विभिन्न आकर्षक डिजाइनमा अत्यधिक बलियो अनि भर पर्दो, जनतादेखि नेतासम्म अब स्टन्ट गर्नुहोस् या आराम गर्नुहोस्। V1 ढुक्क 4 वर्ष।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर
1: सफलताको पहिचान बनाउँदैछु खुशीका पलहरू पटल
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेको
3: रेडियो सिटी एफएम 98.8

0: आज राति 9 बजे
1: रेडियो सिटी एफएम 98.8 को तरंगमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

0: माछा पुछ्रे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्रै पठाउनु पर्छ।
1: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
4: पर्दैन आमा।
3: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई।
4: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
5: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
3: बुहारी बिस्तारै तयार हो है, मेरी बुहारी पो हौ त।
5: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।

0: केही भोगेका, केही सोचेका हाम्रै समाजका प्रसंगहरू उजागर गर्न रेडियो सिटी 98.8 प्रस्तुत गर्दछ मनका डोभहरू प्रत्येक शनिबार बिहान 9 बजेपछि
1: म सुभाष रिसालको साथमा।

0: जति ट्राई
1: गर्दा
0: Saturday Fever Reloaded पटक पटक धेरै पटक एउटै शोमा फोन गर्नुहोस् बार बार अनि बन्नुहोस् कलर अफ द डे Your choice, your voice and dedication Saturday Fever Reloaded every Saturday

0: तपाईको अविस्मरणीय दिनको एक छिन त्यो एक दिन
1: यो असार 3 गतेतिरको कुरा हो यही सालको। म अफिस गइरहेको थिएँ अनि अफिसको गेटभित्र पनि छिरेँ होइन, अनि त्यहाँ बेन्चमा अब अफिस अगाडि बेन्चमा प्रायः मान्छे बसिरहनु भएको हुन्छ, कस्टमर बसिरहनु भएको थियो कि, अनि त्यसको साइडमा एकजना अर्को मान्छे पनि हुनुहुन्थ्यो। अनि म जब त्यहाँ अब आफ्नो स्कुटर पार गरेर भित्र जान लागे नि, एकजना मान्छे हतासिँदै आउनुभयो कि, अनि मैले चाहिँ के सोचेँ भने उहाँको नै कम्प्लेन लिएर आउनु भएको होला खानेपानी सम्बन्धी भनेर सोचेँ होइन। अनि तपाईँ के छ समस्या भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने, के अरे अब त्यहाँ कतिजना मान्छे छन् तर उहाँले म देख्न साथ मतिर आउनुभयो कि, अनि उहाँले के भन्नुभयो भने अब म यही नजिकै कोठामा बस्छु है, मेरो बिरामी आमा लिएर राखेको थियो, उहाँको निधन भयो होइन, बित्नु भयो, अब मेरो घर टाढा छ, घर जाने अवस्था पनि छैन, म यतै यहाँ रोड कन्स्ट्रक्सनको काम गर्छु, पैसा पनि छैन, अब यो आमाको जुन मृत्युको गर्नुपर्ने हो त्यही फलपिटीहरूले गरिदिनु भयो होइन, तर किराया गरेर बस्नलाई चाहिँ मसँग पैसै भएन, त्यही भएर म उठाउँदै हिँडेको भन्नुभयो कि, अनि यस्तो हुन्छ नि एउटा हताश थियो कि उहाँको आवाजमा, यस्तो सोचे अब सधैँ पैसा त्यति बोकेर हिँडेको हुँदैन नि त होइन, अनि चाहिँ दुई तिन स्टेज उठ्यो अनि उहाँलाई दिएँ मैले होइन, अनि उहाँ जानुभयो, अनि पछि यसो सोचेँ कि अब उहाँले चाहिँ अब त्यत्रो मान्छेमा मलाई नै किन त्यसरी उ गर्नुभयो होला भनेर पनि सोच्नु छ होइन, र उहाँले त्यस्तै बोल्नु होला कि गलत बोल्नुभयो होला भनेर त्यो कुराले चाहिँ मलाई चाहिँ खाइरहन्छ कि।
0: अब नयाँ समय नयाँ दिन हरेक शनिबार साँझ 5 बजे।

0: Radio City 98.8.
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क फोन नम्बर 53685555
4: 53685555।

0: माछा पुछे ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
1: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
3: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
4: नेपालको आफ्नो, नेपालमै भनेको अक्वा 100
3: बी नेपाली बाई नेपाली।
5: सम्पर्क फोन नम्बर 5358555
6: 5358555।

त्यसैले तपाईँको रक्तदानले नै कसैले पाउनेछ जीवनदान। तपाईँले नै सुरुवात गर्न सक्नुहुन्छ यस समस्याको समाधान गर्न। रक्तदान सुरुवात तपाईँबाट।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीत।

0: लेखेका केही लेखेका केही भोगेका केही सोचेका हाम्रै समाजका प्रसंगहरू उजागर गर्न रेडियो सिटी 98.8 प्रस्तुत गर्दछ मनका डोकहरू प्रत्येक शनिबार बिहान 9 बजेपछि
1: म सुभाष रिसालको साथमा।

0: सालको म अफिस गइरहेको थिएँ अनि अफिसको गेटभित्र पनि छिरेँ होइन अनि त्यहाँ बेन्चमा अब अफिस अगाडि बेन्चमा प्राय मान्छे बसिरहनु भएको हुन्छ कस्टमरहरू बसिरहनु भएको थियो कि अनि त्यसको साइडमा एकजना अर्को मान्छे पनि हुनुहुन्थ्यो अनि म जब त्यहाँ अब आफ्नो स्कुटर पार गरेर भित्र जान लागेँ नि एकजना मान्छे हतासिँदै आउनुभयो कि अनि मैले चाहिँ के सोचेँ भने उहाँ कुनै कम्प्लेन लिएर आउनु भएको होला खानेपानी सम्बन्धी भनेर सोचेँ होइन अनि तपाईँ के छ समस्या भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने के अरे अब त्यहाँ कतिजना मान्छे छन् तर उहाँले म देख्न साथ मतिर आउनुभयो कि अनि उहाँले के भन्नुभयो भने अब म यहीँ नजिकै कोठामा बस्छु है मेरो बिरामी आमा लिएर राखेको थियो उहाँको निधन भयो होइन बित्नुभयो अब मेरो घर टाढा छ घर जाने अवस्था पनि छैन म यतै यहाँ रोड कन्स्ट्रक्सनको काम गर्छु पैसा पनि छैन अब यो आमाको जुन चेकअप मृत्युको गर्नुपर्ने हो घरपेटीहरूले गरिदिनु भयो होइन तर किराया गरेर बस्नलाई चाहिँ मसँग पैसै भएन त्यही भएर म उठाउँदै हिँडेको भन्नुभयो कि अनि यस्तो हुन्छ नि एउटा हताश थियो कि उहाँको आवाजमा यस्तो सोचे अब सधैँ पैसा त्यति बोकेर हिँडेको हुँदैन नि त होइन अनि चाहिँ दुई दिन थियो अनि उहाँलाई दिएँ मैले होइन अनि उहाँ जानुभयो अनि पछि यसो सोचेँ कि अब उहाँले चाहिँ अब त्यत्रो मान्छेमा मलाई नै किन त्यसरी उयो गर्नुभयो होला भनेर पनि सोच्नुहुन्छ होइन र उहाँले त्यस्तै बोल्नु होला कि गलत बोल्नुभयो होला भनेर त्यो कुराले चाहिँ मलाई चाहिँ खाइरहन्छ कि
1: अब नयाँ समय नयाँ दिन हरेक शनिबार साँझ 5 बजे

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्दै
2: छु। आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Vyanet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
5: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
6: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा 2 पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने 100 वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि।
5: यो जनचेतनाको सन्देश क्लिन अप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीतबाट।

0: जति ट्राई गर्दा
1: Saturday Fever Reloaded पटक पटक धेरै पटक एउटै शोमा फोन गर्नुहोस् बार बार अनि बन्नुहोस् कलर अफ द डे
2: Your choice, your voice and dedication. Saturday Fever Reloaded. Every Saturday, 12 to 2 p.m. Only on Radio City FM 98.8 MHz.
3: Jis path pe chala, us

0: आज राति 9 बजे
1: रेडियो सिटी एफएम 98.8 को तरंगमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्ज ट्युन गरिरहनुभएका मित्रहरू, हामी यो समयमा सुनाइरहेका छौँ अल टाइम हिट्स र यो क्रम फेरि अघि बढ्नेछ यो सदाबहार गीतबाट।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा स्वसायको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: आज राति 9 बजे
3: रेडियो सिटी एफएम 98.8 को तरंगमा आज यहाँहरूले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुन्नुहुनेछ।

0: आज राति 9 बजे सुन्न नभुल्नुहोला मात्र रेडियो सिटी एफएम 98.8 मेगाहर्जमा।
1: बुहारी, चामल केलाउनु पर्दैन के नक्कल मात्रै पारिरा?
2: पर्दैन आमा।
1: पर्दैन रे, बर्बादै पानी भई अब ढुङ्गा कुर्का सबै खुवाउने भई।
2: खाएर त हेर्नुहोस्, एउटा मात्रै ढुङ्गा पाउनु भयो भने म तपाईँकी बुहारी नै होइन।
3: लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस बोराबाट सिधै पकाउन सकिने, एक गेडा अन्न पनि खेर नजाने, मिसाउट रहित, स्वच्छ र स्वस्थ वातावरणमा प्याकिङ गरिएको।
1: बुहारी, बिस्तारै तयार हो है, मेरी बुहारी पो हौ त।
3: काठमाडौँ उपत्यकामा 25 र 20 केजीको प्याकमा मात्र उपलब्ध छ लसकुसा प्रिमियम राइस र लसकुसा रोयल ग्रेन राइस।
4: Radio City FM 98.8.

सदाबहार हिन्दी फिल्मी गीतहरूको सङ्गालो अल टाइम हिट सुनाउने क्रमको अन्त्यमा हामी आइपुगेका छौँ र अब राख्दैछौँ अहिलेको लागि यो अन्तिम सदाबहार हिन्दी फिल्मी गीत र त्यसपछि फेरि रेडियो सिटी एफएममा मनोरञ्जनको श्रृङ्खला जारी रहने नै छ। सुन्दै गर्नुहोस् रेडियो सिटी एफएम 98.8 मेगाहर्ज।

0: अहिले रातिको 9 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटी एफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर नवीन पोखरेल, ग्यास्ट्रो सर्जन। यदि यहाँहरूलाई माथिल्लो पेट दुखिरहेको छ दाहिनेपट्टि भने यो चाहिँ ग्यास्ट्राइटिस भनेर नबस्नुहोला। यसमा चाहिँ कहिलेकाहीँ पित्तथैलीमा पत्थरी भएर पनि हुनसक्छ र चाहिँ यो चाहिँ धेरैजसो चिल्लो कुरा खाइसकेपछि बढ्ता दुख्ने गर्छ र पछाडि ठ्याक्क दाहिनेपट्टिको पछाडिपट्टि पनि दुख्नसक्छ। त्यस्तो भएको खण्डमा चाहिँ तुरन्त स्वास्थ्य परामर्श गरेर भिडियो एक्सरे पनि गराउनुपर्ने हुनसक्छ।
4: जनहितका लागि रेडियो सिटी FM 98.8 को अनुरोध।

यो हो आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8। अब प्रस्तुत छ शब्द सङ्गालो। शब्द सङ्गालोमा आज एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू यहाँहरूलाई सुनाउनेछौ। यस क्रमको यो पहिलो साङ्गीतिक कोशेली यहाँकै लागि रहेको छ शब्द सङ्गालोमा।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: खजुरी 100 सेकेंड्स द म्युजिकल चैलेंज
2: सबको आइले सारी फुट्यो हाम्रो माया तिमीले घात गरेपछि टुट्यो हाम्रो माया चोखो माया गर्ने मेरो दिल तरी गयौ जानी बेला तिमी आफै फोटो तरी गयौ फोटो फिरमा कहिले मिलन कहिले बिछोड माया तिरिमा
1: सङ्गीतमा आधारित म्युजिकल गेम सो जुन तपाईँको सहभागितामा मात्र पूर्ण हुन्छ।
2: फुल भन्छ फुल जुन भन्छ सबैसँग माया मलाई राखिरहन्छु।
1: हरेक आइतबार दिउँसो

0: नंग प्यारे
1: यस प्रस्तुतिका प्रायोजक
2: खजुरीको नेपाल प्रालीको उत्कृष्ट कुकिजहरू खजुरी अब हरेकको जरुरी
3: दूर चले जाए हम दूर इतना कि हमें छून सके वो ही गम।
1: यहाँले दौरा सुरुवाल त लाउनु भएन नि?
4: लाइएन।
1: किन, मन नपरेर हो?
4: होइन, मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर।
1: ए, त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा, तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ। अब प्रसङ्ग बदलौ।
4: प्रसङ्ग होइन, आजलाई यति मै रोकौ पत्रकार नानी, म गइहाल्छु दौरा सुरुवाल लिन।
5: कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स, खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र।
6: फोन नम्बर 01-5326-397, 01-5326-397।
7: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
8: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
7: बी नेपाली बाई नेपाली।
9: सम्पर्क फोन नम्बर 5358555,
10: 5358555।
11: रेडियो सिटी एफएम 98.8।

रेडियो सिटीएफएम 98.8 को प्रस्तुति शब्द संगालो सुनिरहनु भएको छ। शब्द संगालोमा आज एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुनाइरहेका छौ। यो क्रम जारी नै छ, सुन्दै रहनुहोस्। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटीएफएम 98.8।

0: केही लेखेका, केही भोगेका, केही सोचेका हाम्रै समाजका प्रसंगहरू उजागर गर्न रेडियो सिटी 98.8 प्रस्तुत गर्दछ मनका डोकहरू प्रत्येक शनिबार बिहान 9 बजेपछि
1: म सुभाष रिसालको साथमा।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

शब्द संगालोको साथमा हुनुहुन्छ तपाईँहरू यतिखेर रेडियो सिटी एफएम 98.8 को प्रस्तुति. आज हामीले शब्द संगालोमा एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुनाइरहेका छौ. यो क्रम जारी नै छ. सुन्दै रहनुहोस् शब्द संगालो.

0: जति ट्राई गर्दा पनि फोन लाग्दैन भने
1: उठाएर राख्छन् के हो
0: बिजी भएको यो
1: फोन नै लाग्छ कस्तो फोन
0: लाग्यो लाग्यो फोन लाग्यो मेरो Saturday Fever Reloaded पटक पटक धेरै पटक एउटै शोमा फोन गर्नुस् बार बार अनि बन्नुस् कलर अफ द डे
2: Your choice, your voice and dedication. Saturday Fever Reloaded. Every Saturday, 12 to 2 p.m. Only on Radio City FM 98.8 MHz.

रेडियो सिटीएफएम 98.8 को प्रस्तुति शब्द संगालो सुनिरहनु भएको छ। शब्द संगालोमा आज एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको गीतहरू सुनाइरहेका छौं। यो क्रम जारी नै छ, सुन्दै रहनुहोस्। आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटीएफएम 98.8।

0: तपाईँको अविस्मरणीय दिनको एक छिन त्यो एक दिन
1: यो असार 3 गतेतिरको कुरा हो यही सालको। म अफिस गइरहेको थिएँ अनि अफिसको गेटभित्र पनि छिरेँ होइन, अनि त्यहाँ बेन्चमा अब अफिस अगाडि बेन्चमा प्रायः मान्छे बसिरहनु भएको हुन्छ, कस्टमरहरू बसिरहनु भएको थियो कि, अनि त्यसको साइडमा एकजना अर्को मान्छे पनि हुनुहुन्थ्यो। अनि म जब त्यहाँ अब आफ्नो स्कुटर पार गरेर भित्र जान लागेँ नि, एकजना मान्छे हतासिँदै आउनुभयो कि। अनि मैले चाहिँ के सोचेँ भने उहाँ कुनै कम्प्लेन लिएर आउनु भएको होला खानेपानी सम्बन्धी भनेर सोचेँ होइन। अनि तपाईँ के छ समस्या भन्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भने, के अरे अब त्यहाँ कतिजना मान्छे छन् तर उहाँले म देख्न साथ मतिर आउनुभयो कि। अनि उहाँले के भन्नुभयो भने अब म यही नजिकै कोठामा बस्छु है, मेरो बिरामी आमा लिएर राखेको थियो, उहाँको निधन भयो होइन, बित्नु भयो, अब मेरो घर टाढा छ, घर जाने अवस्था पनि छैन, म यतै यहाँ रोड कन्स्ट्रक्सनको काम गर्छु, पैसा पनि छैन, अब यो आमाको जुन नृत्यकर्म मृत्युको गर्नुपर्ने हो त्यही घरपेटीहरूले गरिदिनु भयो होइन, तर क्रिया गरेर बस्नलाई चाहिँ मसँग पैसै भएन, त्यही भएर म उठाउँदै हिँडेको भन्नुभयो कि। अनि यस्तो हुन्छ नि एउटा हताश थियो कि उहाँको आवाजमा, यस्तो सोचे अब सधैँ पैसा त्यति बोकेर हिँडेको हुँदैन नि त होइन। अनि त्यही दुई दिन उठ्यो अनि उहाँलाई दिएँ मैले होइन, अनि उहाँ जानुभयो। अनि पछि यसो सोचेँ कि अब उहाँले चाहिँ अब त्यत्रो मान्छेमा मलाई नै किन त्यसरी उ गर्नुभयो होला भनेर पनि सोचाउँछ होइन, र उहाँले त्यस्तै बोल्नु होला कि गलत बोल्नुभयो होला भनेर त्यो कुराले चाहिँ मलाई चाहिँ खाइरहन्छ कि।
0: अब नयाँ समय नयाँ दिन हरेक शनिबार साँझ 5 बजे।

0: Radio City 98.1. माछा पुष्य ब्याङ्कमा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
1: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
0: तपाईँले कुनै अनलाइन लिङ्क त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
1: मलाई फोन त आएको थियो, चिठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
0: आज भोलि त्यस्तो लालच देखाएर धेरैको ब्याङ्क खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
1: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
0: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
1: धन्यवाद नानी।
2: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नुपर्छ।
3: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
4: Viyanet. Viyanet. All good sampanna internet. Sampark number 01-597-0444 and 98-010-4640.

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।

आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 को तरंगमा शब्द संगालो सुनिरहनु भएको छ। समय सकिन लागेको छ शब्द संगालोको, त्यसैले रेडियो सिटी एफएम 98.8 को सँगै रहनुहोला। अहिलेलाई भन्नुहुन्छ भने शब्द संगालोमा आजका एकै गीतकार नारायण कुमार आचार्यले लिपिबद्ध गर्नुभएको यो अन्तिम गीत रहेको छ। सुन्दै रहनुहोस् आफ्नोपनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8।

0: अहिले रातिको 10 बज्यो। समयको सूचना समयमै
1: यस स्टुडियो समयको प्रायोजक
2: रेडियो सिटीएफएम 98.8 प्रस्तुत गर्दछ डाक्टर साहब भन्नुहुन्छ।
3: नमस्ते, म डाक्टर प्रयुष शर्मा, म बाथरोग विशेषज्ञको रूपमा कार्यरत छु। नेपालमा अहिले बाथरोगको बिरामीहरू निकै नै देखिएको छ। बाथरोगको चाहिँ लक्षण भनेको कसैलाई पनि यो सिजन चेन्ज हुने बेलामा हात खुट्टा दुख्ने, जोर्नीहरू दुख्ने, अनि बिहान उठ्दाखेरि हात खुट्टाहरू कक्रक्क भएर बस्ने, सुन्निने, रातो भएर आउने, अथवा कम्मर दुख्ने, त्यस्तो कुनै समस्या देखियो भने धेरै दिनदेखि यो समस्या चाहिँ निर्मूल नै नभएको र औषधि खाँदाखेरि पनि यसले धेरै दुःख दिइरहेको, त्यस्तो कुनै समस्या छ भने नजिकको सम्बन्धित डाक्टरकोमा गएर एकपल्ट देखाउन म सल्लाह दिन चाहन्छु।
4: जनहितका लागि रेडियो सिटी एफएम 98.8 को अनुरोध।

मित्रहरू, रात छिप्पिँदै गइरहेको छ र यो छिप्पिँदो रातमा हामी यहाँहरू सँगै रहनेछौँ करिब 11 बजेसम्म। आफ्नोपनको आभास दिनै तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 मेगाहर्जको आजको प्रसारणको अन्तिम समयमा हामी आइपुगेका छौँ र अब यहाँहरूका लागि सुनाउँदैछौँ गजल प्रहर अन्तर्गत सुमधुर हिन्दी तथा पाकिस्तानी गजलहरू। त आउनुहोस् गजल प्रहरको पहिलो सौगात सुनौ यो गजल।

0: प्रमुख डिपार्टमेंट स्टोर मार्ट र मिनी मार्ट मा पनि उपलब्ध छ।
1: माछा पुछे बैंक मा स्वागत छ। हजुरलाई के सेवा गर्न सक्छौ?
2: बर्बाद भयो नानी, मेरो खाताबाट थाहै नभई पैसा काटिरहेछ।
1: तपाईले कुनै अनलाइन लिंक त खोल्नु भएको थिएन नि, या आफ्नो मोबाइलमा आएको ओटिपी कसैलाई दिनु भएको त थिएन नि?
2: मलाई फोन त आएको थियो, चिट्ठा पर्यो के भनेर, अनि मोबाइलमा आएको नम्बर ओटिपी पठाएर पैसा लिनु भन्दै थियो। के हुन्छ त्यसो गरे?
1: आज भोलि त्यस्तो लालच देखाएर धेरैको बैंक खाताबाट अनलाइन ठगी हुने गरेको छ। हामीले आफ्ना संवेदनशील ब्याङ्किङ जानकारी जस्तै ओटिपी, पासवर्ड, एमपिन, कार्ड नम्बर, एक्सपायरी डेट, सिभीभी आदि कसैलाई पनि दिनु हुँदैन। त्यस्तै अनलाइन ब्याङ्किङको प्रयोग गर्नु अघि ब्याङ्कको आधिकारिक वेबसाइट भए नभएको यकिन गर्नुपर्छ र कारोबार गर्न सार्वजनिक कम्प्युटरको प्रयोग गर्नु हुँदैन। कसैलाई पनि डिजिटल माध्यमबाट पैसा पठाउनु अघि खाताको विवरण राम्ररी जाँच गरेर मात्र पठाउनु पर्छ।
2: बल्ल बुझे, ब्याङ्कको प्रक्रिया अघि बढ्छ होला नि नानी। अब
1: हजुर बुवा, हामी तपाईँको प्रक्रिया अघि बढाइहाल्छौँ।
2: धन्यवाद नानी।
3: हजुर, डिजिटल ब्याङ्किङ कारोबार गर्दा सचेत हुनुपर्छ र डिजिटल ठगीको शिकार भए तत्काल ब्याङ्कको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गरिहाल्नु पर्छ।
4: अबको समय फोहोर व्यवस्थापन सम्बन्धी सन्देशको।
5: के तपाईँलाई थाहा छ, एउटा प्लास्टिकको झोला बढीमा दुई पटक मात्र प्रयोगमा आउँछ र कुहिन भने सयौं वर्ष लाग्दछ। त्यसैले आजबाट बजार जाँदा पर्स सँगसँगै कपडाको झोला छुट्यो होला भनेर विचार गर्ने कि?
4: यो जनचेतनाको सन्देश क्लिनअप नेपाल र रेडियो सिटी एफएमको सहकार्यमा बनाइएको हो।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरु बटुल्दै।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धरा जाने देब्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

मित्र, रातको यो प्रहरमा यहाँहरू रेडियो सिटी एफएम 98.8 को साथमा सुनिरहनु भएको छ गजल प्रहरमा केही हिन्दी तथा पाकिस्तानी गजल। यसै क्रममा यो अर्को सौगात तपाईँ मित्रहरूका लागि।

0: सीता जस्ती नारीको जन्म यही नेपालमा भएको थियो। यही नेपालकै छोरी भृकुटीले बढाएकी थिइन् नेपालको गौरव। सगरमाथामा पाइला टेकेर पासाङ लामुले रचेकी थिइन् अर्को इतिहास नेपालको।
1: महिलाको सफलताले राष्ट्रको मात्र नभई त्यस देशका हरेक पुरुषको पनि आत्मसम्मान अभिवृद्धि हुन्छ। महिला हिंसा त्यागौ, आत्मसम्मान बढाउ।
2: महिला हिंसा विरुद्धको अभियानमा रेडियो सिटी एफएम 98.8 को सहभागिता।
3: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
4: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
3: बी नेपाली बाई नेपाली।
5: सम्पर्क फोन नम्बर 53685555
6: 53685555।

0: विगत 15 वर्षदेखि घर सजावटका कार्पेट पर्दा फर्निचरका लागि विश्वासिलो नाम हलेसी डेकोर।
1: सफलताको पहिचान बनाउँदैछु, खुशीका पलहरू बटुल्छु।
2: आफ्नो सपनाको महल गुणस्तरीय सामानबाट सजाऊ।
0: नारायण गोपाल चोक चक्रपथबाट वसुन्धारा जाने देव्रे तर्फको बाटोमा चिरायु हस्पिटल नजिक हलेसी डेकोर।
3: Radio City FM 98.8.

0: देखेका, केही भोगेका, केही सोचेका हाम्रै समाजका प्रसंगहरू उजागर गर्न रेडियो सिटी 98.8 प्रस्तुत गर्दछ मनका डोकहरू प्रत्येक शनिबार बिहान 9 बजेपछि
1: म सुभाष रिसालको साथमा।

मित्र, आज हामी करिब 11 बजेसम्म तपाईँसँग रहनेछौँ र भोलि बिहान 6 बजेदेखि पुनः तपाईँसँग हामी जोडिन आउनेछौँ। आज भने हामी यो समयमा सुनाइरहेका छौँ विभिन्न हिन्दी तथा पाकिस्तानी गजलहरू, र यही क्रममा राख्दैछौँ यो एक अर्को सुमधुर गजल।

0: जति ट्राई गर्दा पनि
1: फोन लाग्दैन भने उठाएर राख्छन् के हो बिजी भएको यो फोन नै लाग्छ
2: कस्तो फोन लाग्यो लाग्यो फोन लाग्यो मेरो
3: Saturday Fever Reloaded पटक पटक धेरै पटक एउटै शोमा फोन गर्नुस् बार बार अनि बन्नुस् कलर अफ द डे
4: Your choice, your voice and dedication. Saturday Fever Reloaded. Every Saturday, 12 to 2 p.m. Only on Radio City FM 98.8 MHz.

मित्रहरू, अब हामी रेडियो सिटी एफएम 98.8 को आजको प्रसारणको समयको करिब करिब अन्त्यतिर आइपुगेका छौँ। यसैले आजको लागि गजल प्रहरको बीट मार्ने क्रममा राख्दैछौँ यो अन्तिम सौगात। भोलि फेरि हामी यहाँहरूलाई साथ दिन उपस्थित हुने नै छौँ। नमस्ते, शुभरात्री।

0: अहिले रातिको 11 बज्यो। समयको सूचना समयमै,
1: यस स्टुडियो समयको प्रायोजक।

मित्रहरू, रात छिप्पिसकेको छ। यतिन्जेलसम्म आफ्नो मनको आभास दिने तपाईँको आफ्नो रेडियो सिटी एफएम 98.8 सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आजलाई हाम्रो प्रसारणको यात्रा यहीसम्म। भोलि बिहान 6 बजे पुनः नयाँ उमङ्ग र उत्साहका साथ तपाईँको दिनलाई रमणीय बनाउन उपस्थित हुने नै छौँ। आजलाई मिठो सपनाको कामना सहित शुभ रात्री।